0: It's 3 p.m. It's 3 p.m.
1: This time check is brought to you by
2: White Ish Beauty Cream, glowing skin jo raaz, a product by Biocon International Pakistan.
3: असली चीजां चारों मसालों जी सुनियाना पर ट्रेडमार्क नंबर चोटी है 2000 डीसी करे खरीद कंदा जीजान चारों मसालों ढोरे जो हाजमो दुरुस्त जीजान चारों मसालों ढोरे सेहतमंद जीजान चारों मसालों जीजान चारों मसालों हर वेजे पंसार स्टोर आई जानवरन जे डॉक्टर खां नालो वठी खरीद करियो
4: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज़
5: سیکیورٹی فورسز جو بلوچستان میں کاروائیوں 11 دہشت گرد مار جی ویا سیکیورٹی ذریعن موجب چاگیا میں فورسز جی کاروائی دوران 6 پنج گور میں 5 دہشت گردن کے جانم بھیڑو کئی ہوئے ہو وفاقی گھر وزیر محسن نقی پرا فورسز کے دہشت گردن خلاف

0: मामलनि जी सहूलियत ॾियण जी हिदायत। जॾहिं इस्लामाबाद लाइ निकरंदासीं त हर सूरत में पहुचंदासीं पेट्रोल तां लेवीअ जे खात्मे ताईं लांग मार्च ख़तम न कंदासीं। लाहौर में प्रेस कॉन्फ्रेंस कंदे जमायत इस्लामीअ जे अमीर हाफिज़ नईम चयो आहे त हुकमरान करप्शन ऐं फुरलुट ख़तम करण लाइ तयार न आहिनि। IMF रुगो बहानो आहे, ही अवाम खे रिलीफ ॾियण लाइ तयार न आहिनि। सिंध जे इम्कानी विरांगे खिलाफ़ कराची जे सिटी कोर्ट में कराची बार जो आल सिंध लायर्स कन्वेंशन। आमिर नवाज़ वड़ाइच, अरशद शर, हसीफ जमाली समेत सिंध जे मुख़्तलिफ़ ज़िले बार जा उहिदेदार शरीक। बदीन बार जे वकील अॻवान अमीर आज़ाद चयो त सिंध जे माण्हुनि लाइ सिंध ज़मीन जो टुकड़ो न पर संदनि माउ आहे। सिंध जे माण्हुनि जे जज़्बनि ऐं अहसासनि सां न खेॾियो। वकील फिदा जामड़े चयो त सिंध जो विरांगो कंहिं बि सूरत में क़बूल न आहे, विरांगे वारी साज़िश में मुलविस माण्हू गद्दार हूंदो। सिंध बार काउंसिल जे सॾ ते आनी विरांगे ख़िलाफ़ वकीलनि जा मुख़्तलिफ़ शहरनि में मुज़ाहिरा। हैदराबाद, खेरपुर ऐं रोहिड़ीअ में अदालती कार्यवाहियुनि जो बाइकाट ऐं मुज़ाहिरा। वकीलनि जो चवणु आहे त सिंध जो विरांगो कंहिं बि सूरत में क़बूल न आहे, साज़िश कंदड़नि खे मात ॾिनी वेंदी।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: जिते ढोर इंसान जी खुशहाली जो ज़रियो आहिनि, उते सुठी खुराक ढोरन जी ज़रूरत आहे।
3: जीजा ढोर चारो मसालो हाज़मेदार वधाए खीर ऐं गोश्त जी पैदावार 50 सालनि खां आज़मायल सखर वारनि जो जीजा ढोर चारो मसालो हर पंसार ऐं जानवरनि जे डॉक्टरनि खां नालो वठी तलब कंदा।
4: सोना सिर्फ ज़ेवर नहीं, हर घर की अमानत होती है, इसीलिए बैंक इस्लामी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752644 या bankislami.com.pk पर अप्लाई करें। शराइत व ज़वाबित लागू हैं।
5: دهر ماشوم ورکوٹی ورکوٹی قدمونا ده یو نوی دنیا پلور روانوی خود پولیو رنز دا قدمونو درول همشی نو پدی وجہ دا پولیو دا هر مهم پا محال دا پولیو ٹیم دا دروازی ٹکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی 2 ساسکی ورکول مهی روی زکه چه هم دا غساسکی دا ماشومانو دا بدن دفاعی تا کزیاتوی او دا حقی دا خوبون والوت وزر مومی پولیو یعنی مستقل معذوری۔
6: ہر نظر آپ کی خوبصورتی پر ٹھہر جائے اور یہ ہے میری خوبصورتی کا راز، ملک رائز بیوٹی کریم۔ صرف 3 دن میں جلد کو نکھارے اور رنگت کو روشن کرے، داغ دھبے، جھریاں اور کیل مہاسے فوراً کم کرے۔ استعمال کا آسان طریقہ، رات کو ملک رائز بیوٹی سوپ سے چہرہ دھوئیں، پھر ملک رائز بیوٹی کریم چہرے اور گردن پر لگائیں، نتائج دیکھیں صرف 3 دن میں۔ ایکنی کے لیے ملک رائز ایکنی کریم استعمال کریں۔ دستیاب پروڈکٹس ملک رائز بیوٹی کریم، ملک رائز بیوٹی سوپ، ملک رائز ایکنی کریم، ہر اچھے کاسمیٹک جنرل اسٹور سے نام لے کر خریدیں۔ مزید معلومات کے لیے ملک ظفر اقبال اینڈ ایم صدیق، شاہی بازار مہراب پور، 03000310509، 03000310509۔

0: 5:45 PM. This time check is brought to you by
1: Bank Islamni Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
2: Har bar ja nandra kadam, ek nayi duniya da vadhan ta. Par polio inan kadman ke roke bhi sage tho. Inhiye kare jadhe bhi polio muhim dauran polio workeran ji dastak the ta dar kholyo. Ae pehje baran ke polio khan bachao jab khatra zarur pyaryo. Chho ta ye khatra बारन में मुदाफ़ती ताकत के वधाइन था इन्हन जे ख्वाबन के उड़ाम देन था। पोलियो मतलब जिंदगी भर जी माजूरी।
1: सोना सिर्फ जेवर नहीं, हर घर की अमानत होती है, इसीलिए बैंक इस्लामनी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752644 या bankislami.com.pk पर अप्लाई करें। शरायत और जवाबित लागू हैं।
3: हर माशूम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी खुदा पोलियो रंज दा कदमुना उद्रवले हुमशी नुपदी वजह द पोलियो द हर मुहिम पमहाल द पोलियो टीम द दरवाजे टकोलो जवाब वरकवई اخپل ماشومانو تا د پولیو د مخنیوی 2 ساسکی ورکول مهیروی زکه چه هم دغه ساسکی د ماشومانو د بدن دفاعی طاقت زیاتوی او د هغې د خوبونو الوت وزر مومی پولیو یعنی مستقله مازوری
4: اپنا شهر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94

0: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي. خو د پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله مازوري.
1: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज, एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर, 03003385569।
2: खुशखबरी, जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटड़ी कबीर रोड मेरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए डीएचएमएस सिंध आरएचएमपी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर।